नमस्ते प्यारे सुनने वालों, हमारे समाचार के दूसरे भाग में आपका स्वागत है और हमारे इस समय की मुख्य खबरें। تاجکستان کا 100 سامانی یادگار بینک نوٹ IACA 2026 انٹرنیشنل ایوارڈ کے وجیتاؤں کی لسٹ میں شامل ہوئی۔ تاجکستان کے ودیشی بادشاہوں کے انتراش